0: समुदायका लागि
1: समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
2: ओम नमः शिवाय

0: र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितानोट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जर्मल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। आर्थिक सूचाङ्कमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा पनि कमजोर देखिएका छन्। यसमाथि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11 12 को नतिजा कर्णाली मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्र उत्तीर्ण भयो भने मधेसबाट 58% र कर्णालीमा 69% विद्यार्थीहरू कक्षा 11 भर्नाका लागि योग्य भएका छन्। लुम्बिनीमा पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ। त्यस्तै चौरी चरणको राजस्व 750 ग्राम घिउ शीर्षकमा केदार शिवाकोटीले दोलखाबाट खबर लेख्नु भएको छ। दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब 400 याक चौरी र 40-50 घोड़ा चरणका लागि लगिने गरिएको छ। त्यस्तै रेमिटान्स आप्रवा वैशाखमा पनि उच्च चैतकै हाराहारी भित्रिने शीर्षकमा यज्ञे बन्जारीले खबर लेख्नु भएको छ भने रेमिटान्स आप्रवासन वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिटान्स प्रभावित हुने आकलनका बीचमा वैशाखमा पनि चैत्य हाराहारीमा रेमिटान्स भित्रिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रेको रेमिटान्सको तथ्याङ्क मात्रै सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार गत चैतमा मात्रै करिब 2.9 खर्ब रूपियाँ रेमिटान्स मुलुक भित्रिएको हो।
6: नेत्रीपन्नामा स्थानीय तह उपनिर्वाचन तर्दै शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छ। एक वर्षभन्दा बढ़ी पदावधि बाँकी रहे मात्र उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 31 वैशाखपछि रिक्त पदमा उपनिर्वाचन गर्न नमिल्नु भएको छ। मनोनयनले मत्थर भएन कांग्रेसको विवाद शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। परामर्श बिनै सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै पूर्ण बहादुर खड्का र शेखर कोइरालाको असन्तुष्टि छ। युवा पक्षले कोशी प्रदेश स्तरीय भेला गरेको छ। बागमतीमा पनि भेलाको तयारी भइरहेको छ। युवा पक्षीय नेता मीनबहादुर विश्वकर्माले व्यक्ति व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुन्छ भनेर टिप्पणी गर्नुभएको छ। प्रदीप अधिकारी विरूद्ध अख्तियार प्रमुखमाथि धम्कीको पनि मुद्दा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा महाकाली सिंचाई आयोजनाको जग्गा अधिग्रहण आधा घट्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। राष्ट्रिय गौरवको महाकाली सिंचाई आयोजना निर्माणका लागि अधिग्रहण गर्ने भनिएको
7: भएको कुल जग्गामध्ये आधा आवश्यक नपर्ने भएको छ। आयोजनाको नयाँ संशोधित गुरू योजना अनुसार कुल 600 देखि 650 हेक्टर जमीन अधिग्रहण गरे पुग्ने भएको हो। स्मार्ट लाइसेन्स 12.5 लाख छापिए असार सम्ममा 17 लाख पुग्ने शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब भएको बारेमा अजबी पौडेलले लेख्नु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको हो। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्तर समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलिमतको रूपमा पनि कतिपयले शंका गर्न थालेका छन्। नयाँ पत्रिका दैनिकमा सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरफेर बजेट वितरण गर्नुभएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना सुनाउनुभयो। शिक्षा र उच्च शिक्षा सहित 4 वटा ऐन जारी गर्ने तयारी छ। शिक्षकलाई राजनीतिबाट मुक्त गरिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै गरेको बारेमा नवराज मैनाली लेख्नुहुन्छ। हस्ताक्षर भएको 6.5 वर्षपछि चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ गएको हो। सरकारले आन्तरिक प्रक्रिया पूरा गरी बिहिबारदेखि सन्धि औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ। फौजदारी कार्यवाहीको कागजात तानेल गर्ने, व्यक्तिहरूको बयान तथा बकपत्र गराउने, प्रमाणको कागजात प्रमाण तथा अभिलेख उपलब्ध गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने, शनाखत गर्ने, निरीक्षण वा परीक्षण गर्नेदेखि अनुसन्धानका लागि व्यक्तिलाई हिरासतमा राख्नेसम्मका प्रावधान सन्धिमा समावेश गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा पर्यटनमा जोडियो महशिकार शीर्षकमा नवीन राज कुइकेलले लेख्नु भएको यो खबर छापिएको छ। लमजुङबाट लेखिएको खबर हो। कहानी लाग्दो भीर माथि हेर्दा टोपी खस्ने छाङ्गा छोर ठाडो भीर अनि भीरका कापमा लहरिरहेका भीर मौरीका गोला। लमजुङको मर्स्याङदी गाउँपालिका 4 निप्रा गाउँको छिप्ली भीरको पहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीर मौरीको गोलाबाट मह काट्न स्थानीय मह सिकारीको होडबाजी नै चल्ने गर्छ। कहानी लाग्दो भीरमा डोरीको सहारामा झुण्डिएर गरिने यस्तो मह सिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाखका साथ हेर्ने गरेका छन्। मह सिकार गर्नु पूर्व भीर मौरी रहेको पहराको सिरानमा वन देवताको पूजा गर्ने परम्परा पनि छ। विश्वमा नै विरलै हुने यस प्रकारको मह सिकार लमजुङको भीर पहरामा देख्न सकिन्छ। विद्यालयमा 15 दिन विदा कटौती शीर्षकमा अर्को खबर छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा अर्थात शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गर्नु परेको बताएको छ। नागरिक दैनिकमा उल्झनमै भारतसँगको सुपुर्दगी सन्धि शीर्षकमा तपेन्द्र कार्कीले लेख्नु भएको खबर छापिएको छ भने राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन भएको छ। सेवाग्राही प्रभावित भएको बारेमा तपेन्द्र कार्कीले लेख्नु भएको छ। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि छापिएको छ।
8: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले आफ्नो भूमिमा इरानले कुनै सैन्य उद्देश्यका लागि विमान नराखेको बताएको छ। इरानी विमान पाकिस्तान एयरपोर्टमा रहेको समाचार भइरहेपछि पाकिस्तानले खण्डन गरेको हो। इरान र अमेरिकी विमान युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्नो देशमा फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नभएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्ध विरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका समितिका प्रवक्ताले उक्त टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले क्युबाले संकटको सामना गरिरहेको समेत उल्लेख गरिएको छ। क्यारी कैरिबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वाशिङटनको प्रभुत्व बढ़ाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युवाली सरकारलाई अपदस्थ गर्न खोजेको पनि अटकलबाजी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
7: साझा खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल प्रिमियर लीग 2081 एनपीएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपालाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयले भनेको छ। पहिलो संस्करणको एनपीएलमा अनियमितता भएको विषयमा क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न निर्देशन दिएको हो। असहयोग गरे कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। खेलकुद मन्त्रालयका उपसचिव जगदीश पोखरेलले मन्त्रीको निर्देशन अनुसार नै प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो। नेपाल आईसीसी क्रिकेट विश्वकप लीग दुईको सिरिजमा स्कटल्याण्डसँग डकोर्थ लेविस नियम अनुसार दुई रनले पराजित भएको छ। त्रिवे क्रिकेट मैदानमा हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकोर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिनुभएको थियो। नेपालले 221 रनको लक्ष्य पछ्याउँदा उपकप्तान दिपेन्द्र सिंह गैरी र गुलशन झाले जीतको भरपूर प्रयास पनि गर्नुभएको थियो। पहिले ब्याटिङ गरेको ल्याण्ड विरूद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक 4 विकेट लिनुभएको थियो। संकटा क्लबले बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमी फाइनल स्थान पक्का गरेको छ। संकटाले हिजो कपिलवस्तु 11-1 फराकिलो गोल अन्तरले जीत निकाले अन्तिम 4 स्थान पक्का गरेको हो। र फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ। सन् 2030 विश्वकप 3 महादेशमा 6 राष्ट्रले आयोजना गर्दैछन्। डिसेम्बर 11-2024 फिफाले 2030 विश्वकप स्पेन पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो।
8: स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या रिपोर्ट लगायतका खेल क्षेत्रको विकासका लागि संरचना सुधारको आवश्यकता रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: साझा खबरमा अब खेल क्षेत्रमा सुधारको कुरा। पछिल्लो वर्षहरूमा देशका विभिन्न स्थानमा खेलकुद गतिविधिहरू बढ़िरहेका छन्। खेलसँग सरोकार राख्ने राष्ट्रिय अभियानले केही सुधार र सजिलो बनाए पनि स्थानीय वा क्षेत्रीय स्तरमा संरचना र प्रणाली नबन्दा खेलाड़ीलाई समस्या छ, तर पनि उनीहरूले सफलता पाइरहेका छन्।
9: बर्दियाको गोलाकी अप्सराबन ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
10: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यसलाई मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बनाउँछ म वेट लेछु, टाइम इम्प्रुभ गर्छु।
9: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ। अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर 8 समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रुचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
11: त्यसमा गर्छन्। म यसमा त्यही अहिले अगाडि पनि हुन्थे आर्मीतिरै फिल्डमा भए गरी दौड तयारी गर्दैछ।
9: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
12: एकदमै खुसी लागिरहेको।
9: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरुङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो। खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन प्राप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ। नेपालगंजलाई साच्चै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगंज, बाँके।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
13: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थीको संख्याका आधारमा बजेट दिइने, 15 दिन विदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घ खाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
0: चीन संघको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब, बैंकको ब्याज दर भन्दा महँगी धेरै।
13: सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै।
0: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा।
13: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्याम्पमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै संकटा सेमी फाइनलमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय र त्यस अनुसार ल्याइएको अध्यादेशको प्रसंग, त्यसपछि अब सरकारले कसरी नियुक्ति प्रक्रिया अगाडि बढ़ाउँछ भन्ने विषयमा धेरैले चासो व्यक्त गरिरहेको देख्न सकिन्छ। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, 2 व्यक्ति छन्, 1 महिला 1 पुरूष, र त्यहाँ पुरूष जो छन् जसले केही हाँस्दै गरेको अथवा उनको खिसिटिरी गरेको जस्तो भाव पनि देखिन्छ। त्यहाँ नजिकै रहेको महिलाले भनेको केही प्रश्नमा जवाब दिए जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, पुराना दलबाट राजनीतिक नियुक्ति पाएकाहरूको जागिर चट, अब नयाँहरूको लाइनमा उभिनु पर्छ कि क्या हो।
13: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई नीलप्रकाश चन्द्र सन्तोष र मृग विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
14: रेडियो धादिङ 106 MHz।
15: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्नु, पैसा यतै दिन्छु।
16: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
15: उता हेर त भान्जा,
16: हेरिरहेको छु त मामा,
15: त्यो देखौ त भान्जा,
16: प्रस्तुत कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
15: मामा भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब
16: कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
17: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
18: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क।
17: फोन नम्बर 010-5509-97 97-5079-7178।
19: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बीचमा शिक्षण अस्पताल महाराज गञ्ज काठमाडौँका उप प्राध्यापक हार्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हार्जोनी तथा नशा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
20: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
19: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
20: गलो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
19: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
20: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्याटिएमा जोर्नी सुनिने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
19: र हात गोडा झमझमाउने घोडामा पानी जम्ने समस्या भएमा,
20: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
19: सम्पर्क ठेगाना
20: सुला पोलिक्लिनिक पाली निकट टिम धादिङ बस्ती पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 0251-1153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
21: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
22: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
23: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
22: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
23: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल हुन छँदैछ नि।
24: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बस्ती 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
25: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार होस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि तुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठी नगरपालिका तीन धारिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398 9013 8371।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुसुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्ति बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुन्ने, पोल्ने, पित निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 9814194484।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियोहरुको एक्सेस गर्ने गहरजका साथै इन्टरनेट अनलाइनको www.radiohadin.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य मुख्य खबर। एक सातदेखि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अवरुद्ध, धादिङमा 80,000 भन्दा धेरै राष्ट्रिय परिचय पत्र वितरण गर्न बाँकी। बालादेवी माध्यमिक विद्यालयमा 5 वर्ष मुनिका बाल बालिकाको बोधी अनुगमन जाँच कार्यक्रम सञ्चालन। शरण गुरूङको उपचारमा दक्षिण कोरियामा रहेका नेपालीहरूबाट आर्थिक सहयोग। र विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण। हर्मुज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्याए 14 अर्ब बराबरको सुरक्षा बजेट। अब पूरा खबर। एक सातदेखि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा वृद्ध बनेको छ। वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली एनआईडीएमआईएसमा समस्या आएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अवरूद्ध बनेको हो। सूचना प्रणालीमा देखिएको समस्याका कारण वैशाख 21 र 22 गते आउने जाने गरे पनि

0: रुजू हुने सेवा राष्ट्रीय परीक्षा पत्र व्यवस्थापन सूचना प्रणालीसँग अन्तराबद्धता भएका अन्य सार्वजनिक सेवाहरू अवरूद्ध बनेका छन्। सूचना प्रणालीमा समस्या भएपछि बनेर आएका कार्डहरू वितरण बाहेकका अन्य सेवाहरू ठप्पै रहेका छन्। धादिङमा मात्रै करिब 80,000 भन्दा बढ़ी कार्डहरू वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा भएको समस्याको मरमत कार्य भइरहेको जनाइएको छ। ज्वालामुखी गाउँपालिका वडा नम्बर 5 स्थित बालादेवी माध्यमिक विद्यालयमा राष्ट्रिय पोषण मूल्यांकन अभियान अन्तर्गत 5 वर्ष मुनिका बाल बालिकाको वृद्धि अनुगमन जाँच कार्यक्रम संचालन गरिएको छ। फोकस नेपालका अनुसार 23 जना बाल बालिकाको उचाइ तौल तथा एमयूएसी मापन गरी पोषण अवस्थाको मूल्यांकन गरिएको थियो। बाल बालिकामा कुपोषणको अवस्था पहिचान गर्दै समयमै आवश्यक परामर्श तथा स्वास्थ्य सेवासँग जोड्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको संस्थाले जनाएको छ। फोकस नेपालले बाल बालिकाको स्वस्थ वृद्धि तथा विकास सुनिश्चित गर्न समुदाय स्तरमै नियमित पोषण परीक्षण र सचेतना आवश्यक रहेको उल्लेख गरेको छ। यस्ता अभियानले अभिभावकलाई बाल बालिकाको पोषण अवस्थाबारे जानकारी दिनुको साथै सन्तुलित आहार सरसफाई र स्वास्थ्य व्यवहारप्रति जागरूक बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। कार्यक्रमबाट बाल बालिकाको पोषण अवस्था पहिचान कुपोषण जोखिम न्यूनीकरण तथा स्थानीय तह र समुदाय बीच स्वास्थ्य तथा पोषण सम्बन्धी सहकार्य अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको फोकस नेपालले जनाएको छ। प्लास्टिक एनिमिया रोगबाट ग्रसित धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी निवासी शरण गुरूङको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग प्रदान गरेका छन्। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी निवासी लोक गुरूङको नेतृत्वमा दक्षिण कोरियामा रहेका नेपालीहरूबाट सहयोग रकम संकलन गरिएको हो। अभियान अन्तर्गत दक्षिण कोरियाको विभिन्न क्षेत्रमा कार्यरत 28 जना र अन्य 3 जना गरी 31 जना नेपालीबाट कुल 95,008 रूपियाँ आर्थिक सहयोग संकलन भएको लोक गुरूङ जानकारी दिनुभयो। उहाँका अनुसार संकलित सम्पूर्ण रकम बिरामी शरण गुरूङको ब्याङ्क खातामा जम्मा गरिसकिएको छ। आर्थिक अभावका बीच उपचार गराइरहेका शरण गुरूङलाई सहयोग पुर्याउने उद्देश्यले विदेशमा रहेका नेपालीहरू एकजुट भएर मानवीय सहयोग गरेको उहाँले बताउनुभयो। अप्लास्टिक एनिमिया जस्तो जटिल रोगसँग संघर्ष गरिरहेका 24 वर्षीय शरण गुरूङको उपचारको लागि विभिन्न संघ संस्था समाजसेवी तथा देश विदेशमा रहेका नेपालीहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। अभियानकर्ताहरूले शरण गुरूङको जीवन रक्षा गर्न थप सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन्। खबरको क्रम बाँकी छ एकैछिन विश्राम।
1: अब बिगको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन अस्तिसम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छौ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: हप्तामा शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोकिए अनुसार कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको 2 दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप संचालन गर्नुपर्नेछ। हिउँदे र वर्षे विदाको अवधि साविकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। स्वीकृत पाठ्यक्रम एवं निर्धारण गरिएका सिकाई उपलब्धिका आधारमा सिकाई व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवं

परिवारका क्रियाकलाप सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य दिन र आवश्यकता अनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ। परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगात्मक कार्य संचालन सहजीकरण पुस्तिका 2082 समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरीब सुकुमवासी र निमुखा वर्गलाई विकासको बाधकको रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा संयोजक प्रचण्डले गरीब र सुकुमवासीलाई विकासका अवरोधक खान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी दिनुभयो। उहाँले बिना योजना र पूर्व तयारी जबरजस्ती सुकुमवासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमि सम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड़ दिनुभयो। गरीब मजदूर किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डको भनाई छ। उहाँले भन्नुभयो, म सरकारसँग आग्रह गर्न चाहन्छु, गरीबहरू समृद्धिका बाधक होइनन्, सुकुमवासीहरू विकासका अवरोधक होइनन्। बिना कुनै योजना बिना कुनै पूर्व जानकारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न, जसको कोही हुन्न उसको सहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली नागरिकले लामो लड़ाई लड़ेर संविधानमा आवासको अधिकार र गरीबको अधिकारको लेख्न सफल भएको हो। नागरिकलाई उठीवास लगाएर बिचल्लीमा पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन, यसमा सरकारले पुनर्विचार गरोस् उहाँले भन्नुभयो। माध्यमिक शिक्षा परीक्षा एसईमा अनुत्तीर्ण भएकालाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा संचालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईमा नियमित तर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19-29 गतेसम्म संचालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। त्यस्तै बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 को भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाका प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा नेता बादलले निर्धारित संसदको अधिवेशन स्थगित गरी 8 अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको बताउनुभयो। ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाइ छ। तत्कालीन राजनैतिक दलहरूको कमजोरीका कारण स्थापित नयाँ दलले नागरिकको आकांक्षा पूरा गर्नुपर्नेमा जोड़ दिँदै उहाँले सरकारको पछिल्लो गतिविधिले त्यस्तो लक्षण नदेखाएको टिप्पणी गर्नुभयो। नेता थापाले सरकारको नीति तथा कार्यक्रमले देशको समग्र विकास, स्थायी शान्ति र लोकतन्त्रको रक्षा गर्न नसक्ने आरोप लगाउनुभयो।

बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रीय मिशनमा ड्रोन, टाइफुन, लडाकु विमान, युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यस अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउण्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको अल जजिराले जनाएको छ। यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनु भएको छ। यस्तै इजरायलले हवाई आक्रमणमा दक्षिण लेबनानमा 1 सैनिक र 2 स्वास्थ्यकर्मी सहित 13 जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। हिजबुल्लाहले पनि दक्षिण लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दावी गरेको छ। यससम्मले ड्रोन, रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण र सैनिकलाई निशाना बनाएको जनाएको छ। यस्तै अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरानी युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन्। मध्य पूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नु परेको बहस अमेरिकी सिनेटमा उठेको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको हो। हिज बेलुका अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए। गुजरातले दिएको 169 रनको लक्ष्य पछाएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। गुजरातका जेसन होल्डर र कागिसो र बनाले 3-3 विकेट लिए। आईपीएल अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसी

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज
2: आजको कविता आजको कविता
3: आजको कविता आजको कविता
4: मेरो नाम सुदेश सत्याल घर देवघाट दुई तनहु कविताको शीर्षक छ मलाई छ प्यारो यही जिन्दगानी कविता बुझाउने प्रयास छन्दमा छ

0: सहित मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ रेसीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्याडी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: सेक्रेटरी सामान
1: अधिकारी सबलेस
0: बोझो फ्रेंड्स
1: अधिकारी सबलेस
0: धारा फिटिंग
1: अधिकारी सबलेस
0: टाइल मार्बल
1: अधिकारी सबलेस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सबलेस को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: त्यसो भएमा पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214338 मोबाइल नम्बर 9840946656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के
7: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741031429
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 0105236 मोबाइल नम्बर 9841426383
2: होइन यो बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
13: सुन जस्तो कि जहाँ पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिमा रहेको सलाम स्टिङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
13: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
14: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
15: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
16: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटीको मामलामा

0: radio. Animal Lines Life Insurance. Coole radio.
1: ढोकाहरू बसिराख्नु भएको छ त के भयो?
2: जुन माइतीबाट ल्याएको भुसी ब्याएपछि गुड खाउँला घिउ बेचौँला भनेर कति सोचेको थिए मरु बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैबले पनि दिएन बाबु मलाई त।
1: दैबलाई शराब्दै बसेर मात्र होइन नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जेमाउनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
2: बाबु। कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्।
3: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
4: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेउ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
2: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकार

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: यस सुबला पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, निलकण्ठ टिम, धादिङ बसी पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: सुवर्ण अवसर, सुवर्ण अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
1: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका तीन धादिङदेखि बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
2: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्नी, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका तीन धादिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813381700।
4: अस्ति सम्बन्धको पसल सुनसानी देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि। सुन न अस्त काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ, त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।

चिसो इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 38 88

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-1494-84।

0: 的方言 Extreme Energy Drink
1: शहीद मेमोरियल अस्पताल धादिंग बेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
2: यदि तपाई वा परिवार का कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झन्झट हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण गरिन्छ।
2: फेरी सुन्नुस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाउ, स्वस्थ रहौ, सचेत बनाऊ।
1: सेनेटरी सामान
2: अधिकारी सबलाई
1: बोझो फ्रेन्ड
2: अधिकारी सबलाई
1: धारा फिटिङ
2: अधिकारी सबलाई
1: टाइल मार्बल
2: अधिकारी सबलाई।
3: ए दाई के को नारा बाजी हो दाई?
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो ल त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105217638 मोबाइल नम्बर 9840946656।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 9741031429।
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन होइन, कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
11: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
10: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
11: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
12: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
12: फोन नम्बर 0105236063, मोबाइल नम्बर 9841226383।
3: होइन है बुढा, चारबार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त, आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
13: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
3: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
13: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
14: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ
9: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङदेशी पुछार बजार।
3: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टै फल दिन्छ बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैठाने बालीहरू नै लगाउनुपर्छ कोदो फापर चिनो कागुलो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैठाने बालीहरू त हाम्रो पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
2: यस्ता रैठाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरण पनि सहयोग पुर्याउँछ नि काकी
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
2: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
1: एफएओ नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री सुहरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
3: सेनेटरी सामान
4: अधिकारी सतर्क
3: बोझो फ्रेन्ड
4: अधिकारी सतर्क
3: धारा फिटिन
4: अधिकारी सतर्क
3: टाइल मार्बल
4: अधिकारी सतर्क
5: ए दाई के को नाराबाजी हो दाई
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो लौ न त हामीलाई नि भनिदिनु न
6: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सिरिसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

रेडियोहरिङ 100.5 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.redhaling.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर।

0: सेवाहरू ठप्पै रहेका छन्। धादिङमा मात्रै करिब 80,000 भन्दा बढ़ी कार्डहरू वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा भएको समस्याको मर्मत कार्य भइरहेको जनाइएको छ। ज्वालामुखी गाउँपालिका वार्ड नम्बर 5 स्थित बालादेवी माध्यमिक विद्यालयमा राष्ट्रिय पोषण मूल्यांकन अभियान अन्तर्गत 5 वर्ष मुनिका बाल बालिकाको वृद्धि अनुगमन जाँच कार्यक्रम सञ्चालन गरिएको छ। फोकस नेपालका अनुसार 23 जना बाल बालिकाको उचाइ तौल तथा एमयूएसी मापन गरी पोषण अवस्थाको मूल्यांकन गरिएको थियो। बाल बालिकामा कुपोषणको अवस्था पहिचान गर्दै समयमै आवश्यक परामर्श तथा स्वास्थ्य सेवासँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ। फोकस नेपालले बाल बालिकाको स्वस्थ वृद्धि तथा विकास सुनिश्चित गर्न समुदाय स्तरमै नियमित पोषण परीक्षण र सचेतना आवश्यक रहेको उल्लेख गरेको छ। यस्ता अभियानले अभिभावकलाई बाल बालिकाको पोषण अवस्थाबारे जानकारी दिनुका साथै सन्तुलित आहार, सरसफाई र स्वास्थ्य व्यवहार प्रति जागरूक बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। कार्यक्रमबाट बाल बालिकाको पोषण अवस्था पहिचान, कुपोषण जोखिम न्यूनीकरण तथा स्थानीय तह र समुदाय बीच स्वास्थ्य तथा पोषण सम्बन्धी सहकार्य अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको फोकस नेपालले जनाएको छ। अप्लास्टिक एनिमिया रोगबाट ग्रसित धादिङको नीलकण्ठ नगरपालिका वार्ड नम्बर 9 काफलपानी निवासी शरण गुरूङको उपचारको लागि दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग प्रदान गरेका छन्। धादिङको नीलकण्ठ नगरपालिका वार्ड नम्बर 9 काफलपानी निवासी लोक गुरूङको नेतृत्वमा दक्षिण कोरियामा रहेका नेपालीहरूबाट सहयोग रकम संकलन गरिएको हो। अभियान अन्तर्गत दक्षिण कोरियाको विभिन्न क्षेत्रमा कार्यरत 28 जना र अन्य 3 जना गरी 31 जना नेपालीबाट कुल 95,008 रूपियाँ आर्थिक सहयोग संकलन भएको लोक गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार संकलित सम्पूर्ण रकम बिरामी शरण गुरूङको ब्याङ्क खातामा जम्मा गरिसकिएको छ। आर्थिक अभावका बीच उपचार गराइरहेका शरण गुरूङलाई सहयोग पुर्याउने उद्देश्यले विदेशमा रहेका नेपालीहरू एकजुट भएर मानवीय सहयोग गरेको उहाँले बताउनुभयो। अप्लास्टिक एनिमिया जस्तो जटिल रोगसँग संघर्ष गरिरहेका 24 वर्षीय शरण गुरूङको उपचारको लागि विभिन्न संघ संस्था, समाजसेवी तथा देश विदेशमा रहेका नेपालीहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। अभियानकर्ताहरूले शरण गुरूङको जीवन रक्षा गर्न थप सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन्। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अनि मैले बाबु अन्तिसम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला हिजो गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। हप्तामा शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको 2 दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाइ सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र वर्ष विदाको अवधि साविकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। स्वीकृत पाठ्यक्रम एवं निर्धारण गरिएका सिकाई उपलब्धिका आधारमा सिकाई व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवं परिवारका क्रियाकलाप, सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुविषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य दिन र आवश्यकता अनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ। परियोजना तथा प्रयोगात्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइट में रहकर परियोजना तथा प्रयोगत्मक कार्य संचालन सहजीकरण पुस्तिका 2082 बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरीब सुकुम्बासी र विमुखा वर्गलाई विकासको बाधकको रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा संयोजक प्रचण्डले गरीब र सुकुम्बासीलाई विकासका अवरोधक ठान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी दिनुभयो। उहाँले बिना योजना र पूर्व तयारी जबरजस्ती सुकुम्बासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमि सम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड़ दिनुभयो। गरीब मजदूर किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डको भनाई छ। उहाँले भन्नुभयो, म सरकारसँग आग्रह गर्न चाहन्छु, गरीबहरू समृद्धिका बाधक होइनन्, सुकुम्बासीहरू विकासका अवरोधक होइनन्। बिना कुनै योजना बिना कुनै पूर्व जानकारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न, जसको कोही हुन्न उसको सहारा राज्य बन्नुपर्छ भनेर नै नेपाली नागरिकले लामो लड़ाई लड़ेर संविधानमा आवासको अधिकार र गरीबको अधिकारको लेख्न सफल भएको हो। नागरिकलाई उठीवास लगाएर बिचल्लीमा पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन, यसमा सरकारले पुनर्विचार गरोस् उहाँले भन्नुभयो। माध्यमिक शिक्षा परीक्षा एसईमा अनुत्तीर्ण भएकालाई आउँदो असार 1 गतिदेखि ग्रेड वृद्धि परीक्षा संचालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईमा नियमित तर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19-29 गतेसम्म संचालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। त्यस्तै बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 को भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाका प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा नेता बादलले निर्धारित संसदको अधिवेशन स्थगित गरी 8 अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको बताउनुभयो। ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाइ छ। तत्कालीन राजनीतिक दलहरूको कमजोरीका कारण स्थापित नयाँ दलले नागरिकको आकांक्षा पूरा गर्नुपर्नेमा जोड़ दिँदै उहाँले सरकारको पछिल्लो गतिविधिले त्यस्तो लक्षण नदेखाएको टिप्पणी गर्नु नेता थापाले सरकारको नीति तथा कार्यक्रमले देशको समग्र विकास स्थायी शान्ति र लोकतन्त्रको रक्षा गर्न नसक्ने आरोप लगाउनुभयो। बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिशनमा ड्रोन टाइफुन लडाकु विमान युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यस अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउण्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको अल जजिराले जनाएको छ। यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनु भएको छ। यस्तै इजरायलले हवाई आक्रमणमा दक्षिण लेबनानमा 1 सैनिक र 2 स्वास्थ्यकर्मीसहित 13 जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। हिजबुल्लाहले पनि दक्षिण लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दावी गरेको छ। यससम्मले ड्रोन रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण र सैनिकलाई निशाना बनाएको जनाएको छ। यस्तै अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन्। मध्य पूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नु परेको बहस अमेरिकी सिनेटमा उठेको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए। गुजरातले दिएको 169 रनको लक्ष्य पछाएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। गुजरातका जेसन होल्डर र कागिसो र बनारे तीन तीन विकेट लिए। आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 8:15 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। एक सातदेखि राशि परिचय पत्र

को विदा घट्यो प्रार्थना र खाजा सँगै पनि निर्धारण हर्मुज जलमार्गको सुरक्षाका लागि विराटले छुट्यायो 14 अरब बराबरको सुरक्षा सामग्री। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 09533367 मोबाइल नम्बर 9841226383
9: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो कि जात पाएँ त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
9: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
9: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी सुगम सिमेन्ट ले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो

0: राष्ट्र बैंकबाट इजाजत प्राप्त गाउँ वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन।
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
3: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ, नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
4: पाँच एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केबीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: ए भान्जा, अब काठमाडौँ गएन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्नु पैसा यतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
6: उता हेर त भान्जा,
7: हेरिरहेको त मामा,
6: के देखौ त भान्जा?
7: प्रस्तुत कम्प्युटर सेन्टर,
6: यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ।
7: बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
6: मामा?
7: भान्जा, त्यसैले निधार यता ल्याउँदा लगाइदिन्छु कम्प्युटर यतै किन? अब
6: कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साह्रै झुक्क।
8: फोन नम्बर 0102509977, 97510, 97778।

0: me a extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धाविङ 106 मेगाहर्ज।

0: सूचना सूचना सूचना
1: धादिङ जिल्लाको महानबाबहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर प्रेसर थाइरोइड दम र मुटुको समस्या भएको लामो समयदेखिको ग्यास्ट्रिक समस्या ज्यान हाड मासु दुख्ने समस्या बाथरोगको समस्या हात गोडा झुन्झुनाउने गोडामा पानी जम्ने समस्या उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने खानेकुरा अमन हुने अपच हुने पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या पिसाब पोल्ने पथरीको समस्या ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
0: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अङ्गको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
1: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू लामो समयदेखिको दाद दुबी छालाको गाँठा गुठी छाला चिलाउने कपाल झर्ने चाया पोतो डन्डी फोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू यौनि चिलाउने सेतो पानी बग्ने महिनावरी गडबडी हुने स्तरमा गिर्खाहरू आउने भिरिङ्गी गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: दीपमाला लाइफ केयर सेन्टर प्राली जेस मेडिकल हल पुरानो चिलेन पार्क बोर्डिङ स्कुल भवन नीलकण्ठ नगरपालिका 3 त्रिवेणी चोक धादिङ पुरानो चिलेन पार्क बोर्डिङ स्कुल भवन सम्पर्क नम्बर 0105213367 मोबाइल नम्बर 9841063239 र 9843040
2: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ
2: अथवा दुख्ने पोल्ने चिलाउने पीत बग्ने घाउ खटिरा आउने कब्जियत हुने बारम्बार दिसा लाग्ने आदि भएको छ
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ
3: हाम्रा विशेषताहरू
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा
3: ग्यास्ट्रिक कब्जियत जन्डिस हात जोड्ने नसा बाथ युरिक एसिड प्यारालाइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्ट्रेज पिसाबको इन्फेक्सन स्त्री रोग बाँझोपन महिनावरी गडबडी पुरुषहरू को यौन दुर्बलता छाला सम्बन्धी डिप्रेसन अनिन्द्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा
2: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ
2: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धारिङदेशी पुसार बजार ट्राफिक गेट अगाडि मोबाइल नम्बर 9843333898 9913813100
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: समस्याहरू छन् भने हरेक महिलाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ दिशामा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: यस स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ दिशामा हरेक महिलाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने

0: समुदाय का लागि
1: समुदाय को आवाज
0: रेडियो धादिङ 106 मेगाहर्ज।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्यु को कारण बन्न सक्छ।
3: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
3: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश। के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
3: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
3: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको

0: वर्ष सुबेला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हारजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्य पुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुन्ने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली निकट टिम धादिङ बसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सेनेटरी सामान
3: अधिकारी
2: प्रिन्स
3: अधिकारी
2: धारा फिटिङ
3: अधिकारी
2: टाइल मार्बल
3: अधिकारी
4: के को नारा बाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
4: के हो ल त हामीलाई नि भनिदिनु न।
5: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
0: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिम पुथार बजार धादिङ किबो बढी नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छान मुनि मानव डेन्टल होम छँदै छ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसिटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
7: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के
5: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनुहुन्छ, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: कृष्ण सप्लायर्स धादिङ बस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97-41-031-429।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: त्यस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाउँ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ। नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0-10-5-3-3-6-6, मोबाइल नम्बर 98-40-26-33-83।

0: ढुक होइन ढुक्क हुँ र म महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: त्यही महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानु पर्छ है
3: सुन जस्तो चिज जात पनि त्यही बनाउने कुरा पनि भएन
4: खै र
3: भरपर्दो सुनचारी पसल भेटिएको
2: के चिन्ता लिइरहनु भएको धादिङ निस्कुमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त
3: अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
5: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
1: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङदेखि पुछार बजार
2: सम्पर्क मोबाइल नम्बर 9841 7170 98 60 22 26 60
6: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केबीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: समुदाय का लागि समुदाय को आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज
2: यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

धनीमाईलाई लाइफ इन्स्योरेन्स खुलेर जियो समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ रेसीद्वारा जनहितमा जारी सन्देश।

0: क्वचित कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
1: यसैले निमारे बाल्ने टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ धादिङदेखि 2000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साह्रै झुक्क। फोन नम्बर 0102509977 97510 97778।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो ल म त हामीलाई नै भनिदिनु न।
2: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथोपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, प्लाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: त्यसो भएमा पनि उतैतिर लाग्यो।
2: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 01-5218-738, मोबाइल नम्बर 98-40-39-46-56।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
5: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन आउनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-3429।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: त राम्रै घर बनाउँथेन होइन, कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, प्रसार बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ, नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, चार्जर पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पछि जानै पर्छ है।
5: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन, खै र भर्खरै सुनचारी पसल भेटिएको।
4: के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको विशालाङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ श्री पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: यसै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फेर ठाडो पारिरहेका छौँ। सदा सर्वदा सिभन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Dublin.
1: अधिकारी Dublin.
0: Bojo Prince.
1: अधिकारी Dublin.
0: Hara Kitting.
1: अधिकारी Dublin.
0: Kyle Marble.
1: अधिकारी Dublin.
2: ए दाई के को नाराबाजी हो दाई?
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिँडेको बहिनी
2: के हो ल त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिम पुथार बजार धादेङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
6: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-429
9: एउटा राम्रै घर बनाउँथे होइन कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-531-4068 मोबाइल नम्बर 98-41-26-33-83
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिठी बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भादिङ सुना भएको सलाम अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
1: अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौँ श्री अक्कला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेखि पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98141779070 र 98602226।

0: यस्तै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वथा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: आजको बचत भोलिलाई राम्रो भविष्यको सपना उज्जवल छ।

0: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो थारिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: अहिले ठिक 12 बजेको छ। अहिले मध्याह्नको 12 बज्यो।
1: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपतिको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने। सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहहरू शिखरतर्फ जाने। इन्वेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र ब्याङ्कले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7-9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7-9 गते चितवनमा हुने रासपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आज रासपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाडौँमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, सांगठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। रासपाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। रासपा 2079 साल असार 7 गते स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविर भन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपेडिशन अपरेटर एसोसिएशन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तिङमा शेर्पाको नेतृत्वमा पासाङ, मुर्गु शेर्पा र बेन्डी शेर्पा रहेको टोली आज बिहान 10:25 शिखरमा पुगेको हो। सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण हुन्छ। अब आरोहीहरू तीनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरूद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाँग्ने काम भइरहेकाले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन्। सगरमाथाबाट मात्र रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल इन्वेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीको कमलामाई गाउँ नगरपालिका 6 बस पार्कबाट गैराती पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाडौँ ल्याएर थप अनुसन्धान भइरहेको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेको सीआईबीले जनाएको छ। ललितपुरको मानभवन बस्दै आएका 63 वर्षीय पाण्डे विरूद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढ़ाइएको हो। नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 42 दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोल कबुल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 77.5 खर्ब भन्दा धेरै पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबुलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुल्ला, आज सुनको भाव घट्यो चाँदीको बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर उनीहरूमा बिर्सौं।
2: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
3: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
2: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
3: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
2: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
3: आग लागिबारे चासो राखौं, चनाखो बनौं।

1,200 रूपियाँ में कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। यसरी हिजो सुनको भाव तोलाको 3,02,900 रूपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रूपियाँले बढेको छ। हिजो चाँदी तोलामा 355 रूपियाँले बढेको थियो। हिजो तोलाको 5,695 रूपियाँ रहेको चाँदीको भाव आज 5,710 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनी राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति शीसँग भेट गर्ने र पर्सि नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै इलन मस्क र टिम कुक सहित 16 ठूला कम्पनीका कार्यकारी संचालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाव दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सकिने अपेक्षा गरेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुकी पाउने 8 बजे रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा हुने। सभापति लामी छानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्वेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। 212 बजेको नेपाल खबर सकियो। 203 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: लादिङ 106 मेगाहर्ज
1: सेनेटरी सामान
2: अधिकारी सबै
1: बोजो प्रिन्स
2: अधिकारी सबै
1: धारा फिटिङ
2: अधिकारी सबै
1: टाइल मार्बल
2: अधिकारी सबै
3: ए दाई के को नाराबाजी हो दाई
0: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको हो नि
3: के हो न त हामीलाई नि भनिदिनु न
0: सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पिपिसी पिपिआर सिडिसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: लागि
0: सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिमी पुथार बजार धादिङ किब बोरिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0251 7338 मोबाइल नम्बर 98 40 39 46 56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
6: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: कृष्ण सप्लायर्स धादिङ बस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97141031439

0: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, भारिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813 83 71 00।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस्तै गरी हामी सिभन सिमेन्ट पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ सदा सर्वदा सिभन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
2: त्रिमूर्ति छ नि छैन
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
2: त्रिमूर्ति छ नि छैन
1: या आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नुहोस् न
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त गरिन ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
3: हामी कहाँ सैमसंग ओप्पो भिभो सीजी इन्फिक्स एमआई मैजू कलर्स लाभा एमटेक टिक्नो आइटम ब्रांड का मोबाइलहरू घड़ी साउंड सिस्टम डिफोन पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिन्छ
4: त्रिमूर्ति मोबाइल हाउस धादिंग सी मिलन टोल लेकाली टिकट काउंटर संगई प्रोपाइटर ईश्वर श्रेष्ठ संपर्क मोबाइल नंबर 9841063130 र 9813183707

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी कसरी जानै पर्छ है?
3: सुन जस्तो चाहिँ जात पाएँ तै बनाउने कुरा पनि भएन।
4: खै र
3: भर्खरको सुनचारी पसल भेटिएको
2: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिना रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
5: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले
6: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङदेखि पुछार बजार।
2: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: नानीमारीलाई लाइफ इन्स्योरेन्स खुले राजियो
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरैजना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बस्नै लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केबीसी जनरल अस्पतालमा विशेषज्ञ

पिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो खादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: अहिले ठीक एक बजे को छा।
1: अहिले दिउँसोको एक बज्यो।

0: extreme energy drink.
1: Secretary Salmon!
2: Adhikari Salmon!
1: Bojo Prince!
2: Adhikari Salmon!
1: Hara Kikin!
2: Adhikari Salmon!
1: Kyle Marvel!
2: Adhikari Salmon!
3: दाई की को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिँडेको बहिनी
3: के हो ल न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेताटपको पीपीसी पीपीआर सिडिसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिमी पुछार बजार धादिङ किबो बोरी नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105 21 7 38 मोबाइल नम्बर 98 40 39 46 56
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97 41 031 429
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: जस्तो सामान पनि पाइँदैन।
1: हैन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउँ, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङ, नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 010-5363, मोबाइल नम्बर 9841-2633-83।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानु पर्छ है।
5: सुन जस्तो कि जात पाएँ त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7979 र 9860-2226-60।
5: सुन न, गर्मीलाई एउटा राम्रो गरेर गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? तिमीहरूको छ नि छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ, तिमीहरूको छ नि छैन। आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ श्रीमूर्ति मोबाइल हाउस पो भनेको त। मैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई श्रीमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्फिक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टिक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोल, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ देशी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-063-130 र 9813-180-307।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी सुगम सिमेन्ट पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: नानीमारीलाई लाइफ इन्स्योरेन्स खुलेर जियौ। शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारीरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: नेत्र सुबोला पोलिक्लिनिक प्राली धादिङ बेचमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हार्जुनी तथा नशारोग विशेषज्ञ डाक्टर देवीपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हार्जुनी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोड्नी सुन्ने लामो समयदेखिको जोड्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक पाली नीलकण्ठ टिम धादिङ पुसार बजार प्रहरी बीट अगाडि, फोन नम्बर 0251 मोबाइल नम्बर 98512 र 98 43 78 43 22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी सार्ना भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ देशी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 0251 367 98 41 0363 249 र 98 43 40 33 23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जानु होला?
4: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छ नि, मानव डेन्टल होम छँदै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98 15 92 37 34।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्पुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेखि शान्ति बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको

0: विदो चुरा मध्ये चुरा सी
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ठीक 2 बजे को छा।
1: रेडियो धारी समय संकेत
2: अहिले दिउँसोको 2 बजे।

0: समुदायको लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
3: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ रेसीद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ रेसी पुसार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813713100।
3: यस सुबेला पोलिक्लिनिक प्रणाली धादिङ रेसीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर दिव्य पुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाड जोड्ने तथा नसा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
3: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
4: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
3: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तल माथि गर्दा दुखाइ भएमा,
4: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोड्नी सुनिने लामो समयदेखिको जोड्नी दुख्ने समस्या भएमा
3: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
4: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: सम्पर्क ठेगाना:
4: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ रेसी पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 9852121153 र 9843378342।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजेपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरि गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरि हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङदेखि त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01051367, 9141 0063 249 र 9043 40 37 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: केही हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छ नै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छ नि, मानव डेन्टल होम छ नै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 9015927334।
0: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा

0: पुख्ने पोल्ने चिलाउने पीप बग्ने घाउ खटेर आउने कब्जियत हुने बारम्बार दिशा लाग्ने आदि भएको छ।
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। भादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी, डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धारिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813883100।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्पुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्तुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेखि होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0521-2048, मोबाइल नम्बर 98-41-1494-84। शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारेरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेखिमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 0105-2038 र 0105-2063 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङदेखिद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्याडी ज्वरो, झाडा पखरा, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: सेनेटरी सामान
4: अधिकारी
3: सप्लाइज,
4: अधिकारी सप्लाइज,
3: धारा फिटिङ
4: अधिकारी सप्लाइज,
3: टाइल मार्बल
4: अधिकारी सप्लाइज।
5: ए दाई, के को नारा बाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो न त हामीलाई नै भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र बक्से पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
1: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तिन, पुथार बजार धादिङ, किबो बोर्डिङ नजिकै, प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।

0: तिमीले चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
2: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनुहुन्छ, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97141031439।

0: एउटा राम्रै घर बनाउनु पनि होइन, कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, प्रसार बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0935360, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानु पर्छ है।
5: सुन जस्तो जात कहीँ त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा भएको सलाङ स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वसनीय र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेखि पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ठीक तीन बजे को छ।
1: रेडियो धारी समय संकेत
2: अहिले दिउँसोको तीन बज्यो। रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबभन्दा पहिले मुख्य खबर। प्रतिपक्षीहरूको अवरोध कारण स्थगित भएर शुरू भएको प्रतिनिधि सभा बैठकमा पुनः अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो। तीनजना शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए। फर्किएकाहरू बिजुली पानी स्वास्थ्य र शैक्षिक सेवाको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी र राप्रपाले सदनमा अवरोध गरेका हुन्। अहिले दोस्रो पटक शुरू भएको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरिरहेका छन्। यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पाङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय, नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पूर्व संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै संघीय मामिला तथा सामान्य शासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ पेम्बा शेर्पा, पासाङ लोबे शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका सेभेन समिट रोक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै सिजनका लागि नेपालका 30 वटा हिमालका लागि 55 देशका 1131 जनाले अनुमति लिएका छन्। उनीहरूबाट 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 जना र मकालु हिमाल आरोहणका क्रममा 2 जनाको ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
8: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
7: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
8: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
7: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
8: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धितोपत्र बजार पूँजीकरण 48,32,00,000,000,000 रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण 48,32,00,000,000,000 रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44,25,00,000,000,000 रूपियाँ थियो। कुल ग्राहक उत्पादनसँगको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36,00,000,000 रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53,00,000,000 रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। अब विदेशको खबर, द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41,00,000 सुडानी नागरिक आफ्नो मूल थलमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफार्कले सुडानभित्र वा बाहिरबाट मूल थलमा फर्कने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन्। अब खेल खबर, मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छुट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेल गार्डोले विद्यालय वर्ष झण्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सिनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। बैठकमा स्कूल क्यालेण्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः शुरू, फेरि पनि अवरोध, सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, तीनजना शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुदानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलोमा फर्किए, फर्किएकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द।
6: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छँदै छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
9: त्रिमूर्ति छँदै छैन,
6: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
6: मैले।
9: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
10: हामी कहाँ सैमसंग, ओप्पो, भिवो, सीजी, इन्फिक्स, एमआई, मल्जू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेन ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, बीसोल, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
11: त्रिमूर्ति मोबाइल हाउस धादिंग मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 98 41 0 63 130 र 98 13 180 307।

0: कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
1: पाँच एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजनगाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: Devonia Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: Secretary Saman.
1: Adhikari Saman.
0: Bojol Prince.
1: Adhikari Saman.
0: Hara Kitin.
1: Adhikari Saman.
0: Karel Margo.
1: Adhikari Saman.
2: ए दाई, के को नारा बाजी हो दाई?
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी।
2: के हो ल त हामीलाई नै भन्दिनु न।
3: नसुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेता थोपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, प्लाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिमी पुथार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-738, मोबाइल नम्बर 98-40-39-46-56।
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजार मालले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
6: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हो नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97-41-031-429।
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानु पर्छ है।
9: सुन जस्तो जात पाएँ त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है? तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
9: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
11: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
12: एउटा राम्रै घर बनाउँदै जस्तो सामान पनि पाइँदैन।
9: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
12: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
9: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
13: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
13: फोन नम्बर 0105-36-66, मोबाइल नम्बर 98-41-36-36-82।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन न गर्ल्स एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमती छँदै छैन
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमती छँदै छैन
0: या आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त गइले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सैमसंग ओप्पो भिभो सीजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटम ब्रांड का मोबाइल घड़ी साउंड सिस्टम डिसोम पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग श्री मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ संपर्क मोबाइल नंबर 98140063130 र 98131803307

0: त्यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: यस शुभला पोलिक्लिनिक ताली धादिङ बसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड हो,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, निकट तिन धादिङ बसी तुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर पाली, धादिङ बसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-3723।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815-9237-34।
3: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
3: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
3: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
3: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेखि पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813-8371-00। शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, शारीरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने

0: विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ व्यक्तिद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ठीक 4 बजे को था।
1: रेडियो धारी समय संकेत
2: अहिले अपराह्नको 4 बज्यो।
3: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सुर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: समुदाय का लागी समुदाय को आवाज रेडियो धादिंग 106 मेगाहर्ज।
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्पला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल सेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेखि होटल जनजीविका अगाडि।
2: फोन नम्बर 0251 2448, मोबाइल नम्बर 9814194484।
3: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
3: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुक्को उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस दिदी, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने दिदी, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बस्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: बाहर भरपर्द सुनचानी पसल भेटिएको
1: चिन्ता लिइरहनु भएको धादिङ निस्कुमा रहेको अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
0: अनि अघि नै भन्नु पर्दैन त अहिले जान त त्यसो भए
2: हामी त लाग्यौ श्री अकलादेवी सुनचारी पसलतिर अनि तपाईँले
3: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङदेखि पुछार बजार
1: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केबीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: एस सुगला पोलिक्लिनिक प्राली धादिङ बीचमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हारजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
2: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
3: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
2: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा,
3: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोड्नी सुन्ने लामो समयदेखिको जोड्नी दुख्ने समस्या भएमा
2: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
3: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक प्राली, निलकण्ठ 3 धादिङबस्ती पुछार बजार प्रहरी बीट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: सुवर्ण अवसर, सुवर्ण अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, मण्डाउरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङबेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: केही हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
3: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
3: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
3: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
3: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेखि पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9013-8371-00।

0: शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवार का कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारी रोग निराश हुने काम में मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झुमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पारिन स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माण को लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशी द्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ पीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्ति बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पित निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, बन्दीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-1494।

0: Dream Energy Drink.
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अहिले ठिक 5 बजेको छ।
1: अहिले साँझको 5 बज्यो।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: ढोकाहरू बसिराख्नु भएको छ त के भयो?
2: माइती बाटो मनको ढुसी बिहेपछि गुड खाउँला घिउ बेचाउँला भनेर कति सोझेको थिए मरे बाबु। अझ डेडी मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन। दही बहिनी पनि दिएन बाबु मलाई त।
1: दही बेला सराक्दै बसेर मात्र हुँदैन नि भाउजू, बेलामा पशु बिमा गर्नुपर्छ। यदि तपाईँले पशु बिमा गर्नुभएको भए अहिले त भैँसीको मूल्यको 90% समग्र क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसीकी भन्ने लिइहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिमाउनु पर्ने त्यो क्षति तपाईँलाई भइनै हो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु कति राम्रो त रहेछ यो पशु बिमा भन्नु त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ। उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
3: टाप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजनगाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
5: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्याडी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
4: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
5: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
4: शहीद मेमोरियल अस्पताल धादिङ रसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
5: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
4: स्वास्थ्य परीक्षणमा पारिन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
5: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
5: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ जसीद्वारा जनहितमा जारी सन्देश।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हजुर झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
1: माइत बाटो माइको भैँसी ब्याएपछि गुर्खाइला घिउ बेचाइला भनेर कति सोचेको थिए मरु बाबु। अझ दिदी मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैबले पनि दिएन बाबु मलाई त।
0: दैबला शराबै बसेर मात्र होइन नि भाउजू, दैलोमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसीकी मूल्य लिइहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरेपुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिमाउनु पर्ने थियो क्षति तपाईँलाई भइ नै हो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
1: बाबु कति राम्रो त रहेछ यो पशु बिमा गर्नु त, अनि कहाँ गएर जान सकिन्छ नि बिमा?
0: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
2: पाक एओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश। यस सुबेला पोलिक्लिनिक प्राली धादिङ बेचमा शिक्षण अस्पताल महाराज गंज काठमाडौँका उप प्राध्यापक हार्जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हार्जोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
2: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
3: उकालो ओह्रालो गर्दा घुँडा पैतालाको दुखाइ,
2: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तल माथि गर्दा दुखाइ भएमा,
3: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोड्ने सुन्ने लामो समयदेखिको जोड्ने दुख्ने समस्या भएमा,
2: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
3: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली निकट टिम धादिङ बसी पुसार बजार प्रहरी बीट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, पल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छान मुनि मानव डेन्टल होम छँदै छ नि।
7: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसिटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
8: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबस्ती 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पित बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9013 83 71 00।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्ला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्ति बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, बन्दीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251-2048, मोबाइल नम्बर 9841-1494-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्दशनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ डेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के
3: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ किस्मो सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: अधिकारी
7: सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
6: के हो? ल न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, प्लाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: त्यसो भएमा पनि उतैतिर लाग्यो।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तिन, पुछार बजार धादिङ, किबो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर पनि भन्ने कुरा पनि हुँदैन। एउटा राम्रै घर बनाउँछन् होइन, कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0135363, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिकी बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानु पर्छ है।
5: सुन जस्तो कि जात पनि त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिचमा रहेको अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेखि पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
8: यसै गरी हामी सिगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ। सदा सर्वदा सिगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: मुख होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: Extreme Energy Drink.
1: दाई के गर्दै हुनुहुन्छ?
2: तरकारी बालीमा भसक्कै किरा लागेछ, त्यही भएर औषधि हालिरहेको नि नानी।
1: दाई यो त विषादी पो हो त, अनि विषादी भनेको बुझ्दै हो, यसलाई जथाभावी प्रयोग गरियो भने मानव स्वास्थ्यमा क्यान्सर गराउने, कलेजो मृगौला तथा मुटुमा असर गर्ने, सन्तान उत्पादन क्षमतामा ह्रास ल्याउने तथा बाल बालिकाहरूमा अपाङ्गता हुने जस्ता गम्भीर समस्याहरू देखा पर्न सक्छन्। यति मात्र हो र यसले त लाभदायक किराहरू घरपालुवा तथा जंगली जनावरहरूमा समेत प्रतिकूल असर पार्छ, माटो जल र वायु प्रदूषण जस्ता गम्भीर समस्या समेत निम्तिन सक्छ।
2: ओहो, भनेपछि त विषादी त निकै खतरनाक पो हुने रहेछ है।
1: हो नि, विषादी भनेको विष नै हो, त्यसैले यसलाई सकेसम्म त प्रयोग नै नगरेको राम्रो। यदि गर्नै परेमा पनि सही समयमा सही विषादी सही मात्रामा सही तरिकाले सावधानीपूर्वक मात्र प्रयोग गर्नुपर्दछ। अनि आफ्नो सुरक्षाको लागि एप्रोन, मास्क, पंजा, चस्मा जस्ता सुरक्षात्मक पहिरनहरूको अनिवार्य प्रयोग गर्नुपर्दछ र विषादी प्रयोग पश्चात बाली टिप्न पर्खनु पर्ने समयको पनि निकै ख्याल गर्नुपर्दछ।
2: नानीले यति कुरा भनेपछि त म झसङ्ग पो भएँ। अबदेखि यस्ता किसिमका रासायनिक विषादीहरू जथाभावी प्रयोग नगर्ने संकल्प आजैबाट गर्छु, अनि अरूहरूलाई पनि नगर्ने सल्लाह दिन्छु। सजग किसान सुरक्षित बाली, सचेत बनौ हामी सबै नेपाली।
1: काफ एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

छोरी आउँदा बाली हुन्छ झुटो कहिले सुखा रोग किरा भाग्य छ कि खोटो

0: पैसा दुरा माला बेला छँदै पाइँदैन उत्पादनलाई माला
1: मौसम मौसम आइन बनाउने

0: एक उत्पादन सहकारी खेती चम्काउना हाम्रो भाग्य लागो मारी मेटी
1: रुपैयाँ मुस्लिम सबै अल्लाह बनाउने भारतीय

0: शहीद मेमोरियल अस्पताल धादिङ रसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केबीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: एस सुबेला पोलिक्लिनिक प्राली धादिङ बेसीमा शिक्षण अस्पताल महाराज गंज काठमाडौँका उप प्राध्यापक हार्जोनी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हार्जोनी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
1: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
3: कालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
1: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलो माथि गर्दा दुखाइ भएमा,
3: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोड्ने सुन्ने लामो समयदेखिको जोड्ने दुख्ने समस्या भएमा
1: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
3: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ टिम धादिङ पुसार बजार प्रहरी बीट अगाडि, फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22। सूचना।
1: धादिङ जिल्लाको महानबाबहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर, प्रेसर, थाइरोइड, बम र मुटुको समस्या भएको, लामो समयदेखिको ग्यास्ट्रिक समस्या, ज्यान हाड मासु दुख्ने समस्या, बाथरोगको समस्या, हात गोडा झमझमाउने, गोडामा पानी जम्ने समस्या, उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने, खानेकुरा अमिल अपच हुने, पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या, पिसाब पोल्ने, पथरीको समस्या, ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
0: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन, गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अङ्गको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
1: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू, लामो समयदेखिको दाद, बुबी, छालाको गाँठा गुठी, छाला चिलाउने, कपाल झर्ने, चाया, पोतो, डन्डी फोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू, यौनी चिलाउने, सेतो पानी बग्ने, महिनावरी गडबडी हुने, स्तनमा गिर्खाहरू आउने, भिरिङ्गी, गोनरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: दीपमाला लाइफ केयर सेन्टर प्राली जेस मेडिकल हल, पुरानो चिलेन पार्क बोर्डिङ स्कुल भवन, नीलकण्ठ नगरपालिका टिम त्रिवेणी चोक धादिङ, पुरानो चिलेन पार्क बोर्डिङ स्कुल भवन, सम्पर्क नम्बर 010-521-367, मोबाइल

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल हुन छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बस्ती बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
3: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
4: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
3: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू:
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
3: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
3: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333398, 9813 81 00।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्पुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, बन्दीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेखि होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0-10-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसकिने। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइ हो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: कृष्ण सप्लायर्स, धादिङदेखि पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
5: सम्पर्क मोबाइल 97-41-031-429।
1: शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, शारीरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेखिमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 0-10-5-20-238 र 0-10-5-20-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेखिद्वारा जनहितमा जारी सन्देश।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधारी 100.1 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। एक सातदेखि अवरुद्ध बनेको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारू, अब नियमित सेवा लिन सकिने। त्रिभुवन नगरपालिकाद्वारा बाल मैत्रीवडा घोषणा गर्न वडा तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन। नुवाकोटमा हत्या गरेर खोलामा गाडेको अवस्थामा दाजुभाइको शव भेटियो। प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार नभएको सभामुख अर्यालको भनाई। विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित। एक सातदेखि अवरुद्ध बनेको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारू भएको छ। वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली एनआईडीएमआईएसमा समस्या भएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी अवरुद्ध बनेको सेवा सूचना प्रणालीमा देखिएको समस्या समाधान भएपछि सुचारू भएको हो। वैशाख 21 र 22 गते आउने जाने गरे पनि 23 गतेबाट भने सेवा ठप्पै बनेको थियो। वैशाख 30 गतेदेखि भने सेवा सुचारू रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारू भएको सूचना समेत प्रकाशन गरी जानकारी दिएको छ। सूचना प्रणालीमा समस्या भएपछि देशैभर राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरू प्रभावित बनेका छन्। राष्ट्रिय परिचय पत्र विवरण सच्याउने सेवा जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय पत्र नम्बर एनआईएन हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुने सेवा, राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली एनआईडीएमआईएससँग अन्तराबद्धता भएका अन्य सार्वजनिक सेवाहरू अवरूद्ध बनेका थिए। नीलकण्ठ नगरपालिकाले बालमैत्री वडा घोषणा गर्न वडा तहमा अभिमुखीकरण कार्यक्रम थालेको छ। बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत बुधबार नीलकण्ठ नगरपालिका वडा नम्बर 12 बालमैत्री स्थानीय शासन वडा समिति, वडा स्तरीय बाल अधिकार समिति, वडा स्तरीय बाल सञ्जाल एवं सरकारवालाहरूको भूमिका र उत्तरदायित्व लगायतका विषयमा अभिमुखीकरण गरिएको हो। बालमैत्री स्थानीय शासन यसका सूचकहरू, तिनीहरूको कार्यान्वयन चरण तथा बालमैत्री वडा घोषणाका प्रक्रिया तथा सरकारवाला निकायहरूको काम कर्तव्य अधिकारका विषयमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका दामोदर अर्यालले सहजीकरण गर्नुभएको थियो। संयुक्त राष्ट्रसंघबाट पारित भएको अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिको मूल मर्म अनुरूप तय गरिएका बाल अधिकारका चार क्षेत्र र संस्थागत विकास समेतका 51 सूचकमा आधारित भए हरेक स्थानीय तहले उपलब्धि हासिल गर्न सक्ने हो भने समग्र बालबालिकाको उज्जवल भविष्यसँगै नेपाली समाजको समेत रूपान्तरण हुने उहाँले बताउनुभयो। नीलकण्ठ नगरपालिका वडा नम्बर 12 बालमैत्री स्थानीय शासनको मापदण्ड पूरा गर्नको लागि आवश्यक संरचना नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको वडा अध्यक्ष धर्मराज भण्डारी राजकुमारले बताउनुभयो। बाल बालिकाको अधिकार सुनिश्चित गर्न हाम्रो दायित्व हो। वडा तहमा बाल मैत्री समिति गठन, बाल क्लबको सक्रियता, स्वास्थ्य तथा शिक्षामा पहुँच विस्तार, बाल श्रम न्यूनीकरण, बाल हिंसा विरूद्ध जनचेतना कार्यक्रम र बाल बालिकाका लागि सुरक्षित तथा अनुकूल वातावरण निर्माणमा विशेष ध्यान दिँदै आएका छौं उहाँले भन्नुभयो। अन्य प्राथमिक एजेण्डाहरू जस्तै बाल मैत्री स्थानीय शासनलाई पनि एक महत्वपूर्ण क्षेत्रको रूपमा लिएर काम गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुभयो। बाल मैत्री घोषणा केवल कागजी प्रक्रिया होइन, यो व्यवहारमा लागू भएर मात्रै सार्थक हुन्छ। त्यसैले वडामा सबै सहभागी, उत्तरदायी र दिगो पहल मार्फत यस अभियानलाई सफल बनाउन अनुरोध छ उहाँले भन्नुभयो। नीलकण्ठ नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले बालमैत्री वडा घोषणाका लागि सहकार्य तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बालमैत्री वडा घोषणाका लागि पूरा गर्नुपर्ने सूचकहरू, प्राप्तिका लागि स्वास्थ्य तथा शिक्षामा पहुँच विस्तार, बाल श्रम न्यूनीकरण, बाल हिंसा अन्त्य, बाल बालिकाका लागि सुरक्षित तथा अनुकूल वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन्। बालमैत्री घोषणा केवल कागजी प्रक्रिया होइन, यो व्यवहारमा लागू भएर मात्रै सार्थक हुन्छ। त्यसैले सबैको सहभागिता, उत्तरदायी र दिगो पहल मार्फत यस अभियानलाई सफल बनाउन सकिने उनीहरूले बताएका छन्। नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागोङमा हत्या गरेर खुलामा गाडेको अवस्थामा दुईवटा शव फेला परेको छ। प्रहरीले शंकास्पद फरार व्यक्तिको खोजी थालेको छ। म्यागोङ गाउँपालिका वडा नम्बर 4 किमताङ र बर्सुनचेतको सिमानामा रहेको खोलामा बुधबार दिउँसो हत्या गरेर खोलामा गाडेको अवस्थामा दुईजना पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। मृतकहरू म्यागुङ गाउँपालिका 4 किमताङका 36 वर्षीय सूर्यमान तामाङ र 43 वर्षीय सोमनाथ तामाङ रहेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताउनुभयो। उहाँका अनुसार मृतकहरू दुवैजना दाजुभाइ हुन्। आशंकित व्यक्ति स्थानीय 35 वर्षीय धने तामाङ फरार रहेकाले उनको खोजी भइरहेको डीएसपी लामाले बताउनुभयो। मंगलबार राति स्थानीयवासीले गोली पड़केको जस्तो आवाज सुने बताएकाले घटनामा गोली प्रहार भएको आशंका गरिएको नुवाकोट प्रहरीले जनाएको छ। आपसी विवाद हुँदा उक्त घटना भएको नसक्ने म्यागुङ गाउँपालिका 4 वडा अध्यक्ष कमल बहादुर तामाङले जानकारी दिनुभयो। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 4.15 अंकले घटेर 2740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अंकले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 कम्पनीको शेयर घटेकोमा 82 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज धौलागुड़ी लघुवित्तको शेयर 11% घटेको छ। समग्रमा बजार घटेको दिन एसएन हाइड्रो पावरको शेयर 11.42% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 4.66 अर्ब कारोबार भएकोमा आज 339 कम्पनीका 56,43,000 किता शेयर 2.80 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब बिगको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: हामी मैले गाडी अस्तिसम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिल्यै गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: प्रतिनिधि सभाका सभामुख देवप्रसाद अर्यालले आफूसँग प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताउनु भएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउनको लागि रूलिङ गर्न विपक्षी दलका सांसदहरूले माग गरेपछि उहाँले सभामुख अर्यालले यो कुरा प्रस्ट्याउनु भएको हो। उहाँले कुनै पनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको बताउनुभयो। सभामुख अर्यालले आफूले आजको बैठक सञ्चालन गराउन विपक्षी दलका सांसदहरूलाई आग्रह गर्दै सभामा उपस्थितिका लागि आज बेलुका प्रधानमन्त्रीसँग आफूले छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले अवरोध गरेपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटककै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायमै राखेपछि सभामुख डलप्रसाद अर्यालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक शुरू हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री संसदमा जानु भएन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री सोनिम वाग्लीलाई छलफल प्रारम्भको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरूद्ध गरे। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

अस्वस्थताका कारण अर्थमन्त्रीलाई वारेस तोकिएको विषयमा आपत्ति जनाउँदै उहाँले प्रधानमन्त्री काठमाडौँमै उपलब्ध रहेको र अन्य कार्यमा सक्रिय रहेको अवस्थामा संसदलाई समय नदिनु गैर जिम्मेवारीपन भएको तर्क गर्नुभयो। एमाले प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता नभएसम्म संसदको कार्यवाही अघि बढ़न नदिने उडान लिएको छ। उपनेता अर्यालले प्रधानमन्त्रीले संसदप्रतिको उत्तरदायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै उहाँलाई आफ्नो जिम्मेवारी बोध गराउन पनि एमाले यो कदम चाल्नु परेको उल्लेख गर्नुभयो। अंकगणित र बहुमतको बलमा सदन चलाउन सकिने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा अर्यालले प्रत्येक पक्षले नचाहेसम्म संसद चल्न नसक्ने चेतावनी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदेवेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति हुनेपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा नेता आङदेवेले प्रधानमन्त्रीको उपस्थितिको लागि सभामुख डोलप्रसाद अर्यालको ध्यानकर्षण गराउनुभयो। उहाँले आफूले प्रधानमन्त्री बिरामी भएको भए त्यसको जानकारी गराउन सभामुख अर्याललाई गरिएको आग्रह व्यवस्था गएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। नेता आङदेवेले संसदमा सरकारको नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीको अनुपस्थिति ठिक नहुने उल्लेख गर्नुभयो। नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ। 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड मोबाइल ब्याङ्किङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेखीय वृद्धि भएको तथ्याङ्कले देखाएको हो। नेपाल राष्ट्र ब्याङ्क अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1.3 करोड़ कारोबार मार्फत 80.9 अर्ब रूपियाँ बराबरको कारोबार गरेका छन्। त्यस्तै गरी मोबाइल ब्याङ्किङ मार्फत 7.44 करोड़ पटक कारोबार हुँदा 6.18 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ। मोबाइल ब्याङ्किङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यस्तै क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5.46 करोड़ कारोबार मार्फत 1.53 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणको लागि बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भू राजनैतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। चीनीय राष्ट्रपति शी जिनपिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ता अघि ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि चीनलाई अझ खुल्ला बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नु भएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरका रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेजिङ गएका छन्। एनभीडीएका प्रमुख जेनसेन हुआङ, टेस्ला प्रमुख एलन मस्क, एप्पलका प्रमुख टिम कुक सहित अन्य ठूला अमेरिकी कम्पनीका कार्यकारी प्रमुखहरू चीन भ्रमणमा सहभागी भएका छन्। ट्रम्पको चीन भ्रमण व्यापारिक सम्बन्ध सुधारको प्रयासबीच ताइवान, इरान, युद्ध र कृत्रिम बौद्धिकता एआई प्रतिस्पर्धा जस्ता संवेदनशील विषयले वार्तालाई जटिल बनाउने सम्भावना पनि देखिएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार आफूसँग नभएको सभामुख अर्यालको भनाई। एकसाथदेखि अवरुद्ध बनेको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारू, अब नियमित सेवा लिन सकिने। कठ नगरपालिकाद्वारा बालमैत्री वडा घोषणा गर्न वडा तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन। नुवाकोटमा हत्या गरेर खोलामा गाडेको अवस्थामा दाजुभाइको शव भेटियो। प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार आफूसँग नभएको सभामुख अर्यालको भनाई। विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: रेडियो धादिङ समय संकेत
0: अहिले साँझको 7 बज्यो शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
2: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
2: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश। होइन बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिस्कमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ देशी पुछार बजार।
2: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
6: सेनेटरी सामान
7: अधिकारी सबलाई,
6: बोझो प्रिन्स
7: अधिकारी सबलाई,
6: धारा फिटिङ
7: अधिकारी सबलाई,
6: टाइल मार्बल
7: अधिकारी सबलाई।
2: ए दाई, के को नारा बाजी हो दाई?
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
2: के हो ल, न त हामीलाई नै भनिदिनु न।
8: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
2: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागु।
8: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
2: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तीन, पुछार बजार, धादिङ, किब बोरी नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-7038, मोबाइल नम्बर 9840-39-46-56।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: जस्तो सामान पनि पाइदैन
1: हैन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
0: के हुनु बाबु घर बनाउन भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
1: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
2: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुसार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
2: फोन नम्बर 09533367 मोबाइल नम्बर 9841426383
4: ए भान्जा अब काठमाडौँ गएन निधार यता ल्याउ त टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
4: उता हेर त भान्जा
5: हेरिरहेको त मामा
4: के देखेउ त भान्जा
5: प्रत्येक कम्प्युटर सेन्टर
4: यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
5: मामा
4: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब धादिङदेखि बिम हजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साह्रै झुक्क फोन नम्बर 0102509 97 97510 97778

0: राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त 9 वर्षको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि कामी लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, काबुलो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरण पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: क्याप एयर नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: श्रोताहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106.6 MHz। अब समाचारको साथमा
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
1: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
0: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। नियुक्त कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कार्यवाही गरिने।
2: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
0: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाओ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
3: बाँकी भूभाग पहाड़ी भूभाग कर्णाली पश्चिमको पहाड़ी हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जनसहितको मध्यम वर्षा हुने सम्भावना छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
4: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए, तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने गर्ने माग गर्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिई आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
1: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुख यो मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
5: बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
6: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
5: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
7: टेबल गर्नुपर्ने कुरा अरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार सत्तारूढ दलले आफ्नो मुनाखोजी चलाइरहेछ। ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अन्त समयहरू हुन्छ नि त। नित्यता कार्यक्रम पनि त्यो समय पनि हामीले दिएको छैन, बजेट पनि खुसी गरिरहेछ, त्यसले गर्दाखेरि त्यो चाहिँ भएन।
5: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
8: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभएदेखि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै पनि विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्त्वको प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि टोकनी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ।

0: Δεν
1: μπαίνει μόνο. Εντεπί, είστε προκύπτε να δούμε πώς το κυβερνάτε, σου να πάνε, αρκεί.
2: Μπορά, καρυπαλίκα σαν σαρκάρ σαν, τις χάνε μελή, αυρά, ρούλινγκ μαντά πάνε, σαντάτ γορέρα, τέκο αβαστά βουζέρα, τις χασί γορνή πρα βάκουν, αλλά πολίκο σαν σαλάνου πούρβα, φίλε αν σαντάτ γορνή σαξό. सरकार को तहबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसम्मत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर
0: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको बैठकपछि नेता प्रकाश रन महतले सीआईएमसँग कुरा गर्दै भन्नुभयो।
3: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौ, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ, त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा, हिजो गिरिजा प्रसाद कोइराला, हरेक नेताले सबै पक्षलाई निभाएर पार्टी सञ्चालन गर्थ्यो भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
0: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजापती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले प्रष्ट पारेको मन्त्रालयका प्रवक्ता एक अधिकारीले सीआईएमसँग बताउनुभयो।
4: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजाप्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
5: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
6: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
5: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर। कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामे यो के बोलेको यस्तो धुवाले त आँखै पोल्यो नि सास्तै फेर्न गाह्रो भयो
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
9: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
7: र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेटी बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त

0: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
1: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल द्वारा जनहितका लागि जारी सन्देश
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्

दुनियामा आयो हजुर सुखी छ त्यो घाँसा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन

0: आदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवा सभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क संचालनमा आएपछि
4: 18 वर्ष अघि यी ठाउँ यात्रु भरिया चौरी र खचड़को भीड़ले भइभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। शंखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो। तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खच्चड व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खच्चड व्यवसायी लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो। अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ दहनी गरेर ल्याउँथ्यौँ। यहाँ दहनी गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भयो। चौरीको अब दुनेको छ, दुनेको छ त अझ पनि सकेको छ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ। तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनु भयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब विशेष गरी यो तिन्जुरी मिल्के जलदले भनेको चाहिँ पर्यटन प्रवर्धन गरेर यहाँका यो क्षेत्रको जीवनस्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ। तर सही योजना र लगानी भए यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले कुखुरा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरूङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर 13 थुम।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको न्याय नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियो। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गरिदिने जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ छ वर्ष अघि सरकारले लिम्पियाधुरा कालापानी लिपुलेख समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन् अपेक्षा कस्तो छ दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
12: अहिले लिपु खोला भन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटीजुङ्गी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसन नै भनौँ न त त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ नयाँ पिँढीले त्यो थाहा पनि भएको छैन उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्
13: उनीहरूको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
12: उनीहरूको लोकल भाषा त्यहाँ सहका जनजाति बस्छन् त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन् त्यो भाषा उनको आफ्नो पनि भाषा छ तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन् नेपाली बोल्दैनन्
13: नेपाल तर्फको पनि बेसी भाषा बोल्ने समुदाय त्यहाँ छ
12: अहिले नेपाल तर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्गरु तिङ्कर रातला दुम्लिङ बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन् उनीहरू नेपाली पनि बोल्छन् उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नागी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो सरकार भाषा रङ भाषा अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्
13: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गराएको छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र
12: कुटी नाविक गुन्जी 3 गाउँ छ अब ठ्याक्कै 1 जनसङ्ख्या मलाई थाहा भएन मलाई लाग्छ 2-3 होला
13: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त
12: थाहा पाउँछन् किन नपाउनु
13: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी
12: सर्वसामान्य बुझिया छैन तर अब सेवा सुविधा सबै चाहिँ उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ सरकारी जागिर पनि दिएको छ सहानुभूति हुनु स्वाभाविक छ
13: यदि यो विषय समाधान विगतका कुनै पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा जब सलाइरहेको छ
12: मलाई के लाग्छ त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ किनभने देशको सीमा देशको आफ्नो सार्वभौम सत्ता यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन त्यसै

0: ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ.
1: होइन होइन भन्छौ, कसले गर्नु दिने?
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे, त्यो कुरा लागू भएन. लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि. अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ, ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्. त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गर्ने जारी राख्नु पर्छ.
1: अहिले पनि त्यहाँको व्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ. अहिले कस्तो छ?
0: अब अहिले यस्तो छ, उनीहरूको सड़क पुगिसकेको छ, तीन चार घण्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि तीन दिन लाग्छ. समस्या त्यो पनि छ नि त, मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि
0: तीन दिन लाग्छ, उताबाट चार घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन. बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अलिक बनिया छ. पछिल्लो अवस्थामा पोहोर साल बनिया छ, अप्ठ्यारो ठाउँमा सडक पनि अगाडि बढिरहेको छ. तर पनि अब उता चार घण्टामा पुग्ने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो.
1: सडक बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेको छ. बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ. 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ. आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आजभन्दा 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो. अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरेको छ सड़क विभागले.
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्. विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ. सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ. आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ. नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ. सर्लाहीको सदरमुकाम मलङ्गमा अघि साँझ घरको छतबाट खसेर दुईजना मिस्त्रीको मृत्यु भएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ. र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितारलाई धन्यवाद. भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: संकेत।
1: अहिले बेलुकीको आठ बजे

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: यस सुबला पोलिक्लिनिक पाली धादिङ बसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली निकट टिम धादिङ बसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-0363-249 र 98-43-40-33-23।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ यसलाई?
0: केही हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बस्ती बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि फारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्ति बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल कल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0521 248, मोबाइल नम्बर 9841414984।

0: Extreme Energy Drink.
1: 게 तपाईलाई दुफा गर्दा रगत जाने समस्या छ?
2: के तपाईको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पित बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त चार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठी नगरपालिका 3, धारिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813871700।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धारिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पनि त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: के चिन्ता लिइरहनु भएको? धादिङमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाम श्री अकला देवी सुनचारी पसल धादिङ पुच्छार बजार।
0: सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60।

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
3: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
3: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ जसीद्वारा जनहितमा जारी सन्देश।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
3: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतनासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
3: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सबै,
4: बोजो प्रिन्स
5: अधिकारी सबै,
4: धारा फिटिङ
5: अधिकारी सबै,
4: टाइल मार्बल
5: अधिकारी सबै।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
6: के हो? ल त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्षे ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्षे ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
3: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनी पुथार बजार धादिङ किबो बोर्डिङ नजिकै, प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
8: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के
9: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
10: कृष्ण सप्लायर्स धादिङ पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
2: सम्पर्क मोबाइल 97140-031-429।
11: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन होइन, कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
12: होइन के भयो काका, एक्लै भज बताउँदै हुनुहुन्छ त?
11: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन, कहाँ पाइन्छ, तनावमा छु भने।
12: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
13: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जे आई सीपीआर पाइप तथा पेंटिंग का सामग्री पाइन का साथ ही घर निर्माण का लगी आवश्यक संपूर्ण सामग्री सुपथ मूल्य में पाइन
14: संपर्क श्रीकृष्ण सप्लाइज प्रसार बजार पशुपति मार्ग धादिंग धादिंग नवीन कुमार श्रेष्ठ
13: फोन नंबर 0 10 35 3 67 मोबाइल नंबर 98 41 26 36 3

त्यसै गरी हामी सुगमसुगमले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: 99.9 Life Insurance. Khule Rajiyon. शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबाट प्रदान हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हात जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रङ्गीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको हो।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेखि दरा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घंटा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

Extreme energy drink.

0: रेडियो धादिङ 106 MHz।
1: नमस्कार, म लक्ष्मी श्रेष्ठ हो। मेरो जन्मस्थल धादिङ सुनौला बजार हो। हाम्रो धादिङ सुनौला बजारको शिरमा कोट भैरव श्री देवी भैरवी हुनुहुन्छ। कोट भैरव श्री देवी भैरवीको मन्दिर 72 सालको भूकम्पले भत्केर लाथालिङ्ग हुनुभएको थियो। अब कसरी बनाउने के गर्ने भनेर समिति सबै सल्लाह गर्यौं। भैरवी परिसरको समितिको अध्यक्ष ध्रुव श्रेष्ठ हुनुहुन्छ र

सबै समितिद्वारा भागवत लगायौं, कपिलदेव भट्ट गुरुदेवको मुखारविन्दबाट भागवत श्रवण गर्यौं र अहिले मन्दिर बन्दैछ, मन्दिर बन्न सकिन सकिने लागेको छ, पूर्ण भइसकेको छैन, पूर्ण हुन लाग्यो। अब के अरे देवी शक्तिशाली हुनुहुन्छ, हामी सानो बच्चा छँदा केही पूजा आजा तल माथि पर्यो भने सेतो बाघ वरिपरि घर घर गरेर घुम्नुहुन्थ्यो। हाम्रो हजुरआमाहरूले हेर आज मन्दिरमा के भयो कसो भयो, यस्तो बाघ घुमिरहेछ, कराएर गुराउ कराइरहनु भएको छ, देवीलाई चित्त बुझेन के अरे भन्नुहुन्थ्यो, बक्साउनुहुन्थ्यो। त्यस्तो त्यस्तो बेला थियो। शक्तिशाली देवी हुनुहुन्छ, कोट भएर देवी भैरवी दर्शन गर्न आउनुहोला, आउन त आइरहनु भएको छ, भक्तजनहरू अझै पनि आउनुहोला भनेर म हजुरहरूलाई पुकार गर्दछु। देवी भैरवी थानमा अब हाम्रो देवी भैरवीको थानमा शिलालेख लेख्ने बेला हुन लाग्यो। आफ्नो पितृको नाममा अथवा आफ्नो आफ्नो नाममा, कसै छोराछोरीको नाममा, जसको नाममा लेख्नमा लाग्यो पनि लेख्न पाइन्छ शिलालेख। अब देशबाट सुरु हुन्छ होला शिलालेख लेख्नलाई। हजुरहरू इच्छुक भक्तहरू पनि आउनुहोला, सम्पर्क गर्नुहोला। 9841-5281 9841-5281 हो। सुनबहादुर श्रेष्ठ कोषाध्यक्ष हुनुहुन्छ भैरवी परिसरको। अहिले 6-7 वर्ष भइसक्यो मन्दिर बनाउन थालेको, 6 वर्ष भइसक्यो। मिहिनेत गरेर भैरवी परिसरको अध्यक्ष सदस्य सबैजनाको नाम लिन त अलि भ्याएन मैले, होइन। उहाँ सुनौलो बजारमा जन्मिएर धादिङदेखि आएर बस्नु भएको, पोखरा बस्नु भएको, काठमाडौँ भन्दा भएर देश विदेशबाट बनाउनु भएको भक्तहरूले सहयोग गर्नु भएर मन्दिर झकमक्क हुनु भएको छ। हामीलाई धेरै खुसी छौँ। जहाँ पनि भागवत लगाएको ठाउँमा गयो, मलाई मन्दिर बनाउन मन लाग्ने, लौ न बाबु हो मन्दिर बनाऊ, भागवत लगाऊ भनेर मैले भुराहरूलाई भने, सबै बाबुहरू मान्नु भएर गर्नुभयो। म धेरै खुसी लागेको छ। म थोरै भजन भन्छु देवी भैरवी।

0: भैरवी मंदिर बंदई भैरवी मंदिर बनाए जय देवी भैरवी। हाम्रो धादिङमा कुर्सेल ठूलो फराकिलो हुनुहुन्छ, त्यहीँनिर श्री पञ्चगण देवी भगवान हुनुहुन्छ। पहिला पाँचजना बच्चाहरू केटी बच्चाहरू हराएको रे, सत्यै हाम्रो जुजा आमाहरूको पालोमा पञ्चगण देवी हुनुहुन्छ। माथि देवी भैरव थाम्न हामीले भागवत लगाउन अलिक साङ्ग्रो भयो, सकेन, ठाउँ पुगेन, अनि हामीले पञ्चगण देवी थामको काखमा कुर्सेलमा भागवत लगाएको थियौँ। शक्तिशाली देवी हुनुहुन्छ, जाने बेलामा पञ्चगण देवीको दर्शन गर्नुहोला। र माथि चुडाँडा पारी पनि एउटा गुप्तेश्वरी भगवान हुनुहुन्छ, हामी बच्चा सदा त तुतुप दुदै भगवानको थुनबाट शिवालय थाम्नुहुन्छ। सक्नुहुन्छ भने उहाँ पनि दर्शन गर्नुहोला। भक्तगणहरू नमस्कार, संसार भरि शान्ति होस्। जय कोट भैरव श्रीदेवी भैरव भगवान नवदुर्गे भवानी। हाम्रो अब 4 गते भव्य पूजा लाग्छ चैते दशैंमा देवी थाममा, वर्षिनी चैते दशैंमा र ठुलो दशैंमा पूजा लाग्छ, आउनुहोला। नमस्कार।
1: रेडियो धादिङ 106 मेगाहर्ज।